0: en una senda abandonada y triste que recorren tan solo ángeles malos.
1: जहां एक प्रेत छाया नाइट जिसका नाम बैठा काले सिंहासन पर करता राज सीना तान
2: Angyllamwyd bydd yw'r symafwng a gan i ddwgwllu a fynaswamnid, tŵr i mi.